0: demand for gold turning cold on steep duty hike. Under that headline, the Economic Times says that gold sales have fallen 70% on muted consumer sentiment, already hurt by surge in fuel and food prices. And with that, it's back to you, Naresh.
1: Thank you, Tanvi. And now before we end the bulletin, the headlines once again. Center asks oil marketing companies to build 30 days LPG reserves as West Asia conflict persists. National Family Health Survey shows major gains in maternal and child health. Institutional deliveries rise to 90.6%. Myanmar President Min Aung Hlaing to arrive in India this morning on a five-day visit. IMD forecasts heavy rainfall and thunderstorms across several states in the country today. Indian athletes shine at Asian Under-20 Athletics Championships in Hong Kong, clinch 7 medals, including 4 gold on day 2. And in IPL cricket, Gujarat Titans beat Rajasthan Royals by 7 wickets to set up title clash with Royal Challengers Bengaluru. And with that, we end the morning news. Have a nice day.
2: आकाशवाणी से पेश है खबरनामा आदाब खबरनामे के साथ मैं जमीर रजवी सबसे पहले इस वक्त की सुर्खियां मरकज ने तेल मार्केटिंग कंपनियों से कहा है कि वो مغربی ایشیا مہازرائی جاری رہنے کے پیش نظر ایل پی جی کے ذخیرے 30 دن تک برقرار رکھیں खानदानी सेहत के قومی सर्वे से मां और बच्चे की सेहत के मैदान में बड़े फायदों का पता चला है इदारा जाति जजगी में इजाफा होकर यह 90.6% हो गई है और बच्चों की टीकाकारी 96% हो गई है म्यांमार के सदर मिन ऑंग ह्लांग भारत के 5 रोजा दौरे के पहले मरहले में आज बिहार में बोधगया पहुंचेंगे भारत के महकमे मौसमियात ने आज मुल्क की बहुत सी रियासतों में मूसलाधार बारिश और गरज चमक के साथ छींटे पड़ने की पेशगोई की है हांगकांग में 20 साल तक की उम्र की एशियन एथलेटिक्स चैंपियनशिप में भारतीय एथलीट्स का बोलबाला रहा उन्होंने दूसरे दिन सोने के 2 तमगों समेत 7 तमगे जीते हैं और आईपीएल क्रिकेट में गुजरात टाइटंस ने राजस्थान रॉयल्स को 7 विकेट से हराकर रॉयल चैलेंजर्स बेंगलुरु के साथ फाइनल मैच खेलने को यकीनी बना दिया है अब खबरें तफसील से हुकूमत ने सरकारी शोबे की तेल मार्केटिंग कंपनियों से कहा है कि वो एलपीजी के ذخیرے कम से कम 30 दिन के लिए कायम करें क्योंकि مغربی ایشیا میں مہازرائی سے توانائی کی عالمی سپلائی میں بار بار رکاوٹ آ رہی ہے پیٹرولیم اور قدرتی گیس کی وزارت میں جوائنٹ سیکرٹری سجاتا شرما نے یہ بات مغربی ایشیا مہازرائی کے بارے میں بین وزارتی پریس کانفرنس کے دوران کل نامنگاروں سے بات کرتے ہوئے کہی सप्लाई में रुकावट की रोकथाम से متعلق احتیاطی اقدامات کا ذکر کرتے ہوئے محترمہ شرما نے کہا کہ بھارت خام تیل کو ذخیرہ کرنے کی گنجائش میں اضافے کے لیے بھی کام کر رہا ہے۔ محترمہ شرما نے کہا کہ حکومت اہم ذخیروں اور بلا رکاوٹ سپلائی کو یقینی بنا کر ایندھن کی یقینی فراہمی کو مستحکم بنانے پر بھی کام کر رہی ہے۔ اس کے علاوہ ذخیرہ اندوزی کی رکاوٹ کے لیے بھی اقدامات کیے جا رہے ہیں۔ صحت اور خاندانی بہبود کی وزارت نے خاندانی صحت کا 6ٹا قومی جائزہ جاری کیا ہے۔ जिसमें आदाद शुमार से मां और बच्चे की सेहत तغذیه और مالی تحفظ کے میدان میں بھارت کی خاطر خاص ترقی کا پتہ چلتا ہے۔ یہ جائزہ کل جاری کیا گیا جس سے یہ بات خاص طور پر پتہ چلی ہے کہ اداروں میں کی گئی زچگی میں جو پہلے 88.6% تھی اضافہ ہو کر 90.6% ہو گئی ہے۔ ایک تفصیلی رپورٹ
3: आदाद शुमार से पता चला है कि 95.9% हामला खवातीन को जच्ची के बाद की निगहदाश्त मिलती है जबकि माओं को पहली सेमाही में मिलने वाली जच्ची के बाद की निगहदाश्त में भी इजाफा हुआ है पहले ये 70% थी जबकि अब ये 76.2% हो गई है जायजे में कहा गया है कि भारत में खवातीन के हमला होने की मजमूई शरह TFR 2% बरकरार है और बच्चों की टीकाकारी से खानदानी मंसूबाबंदी के कौमी प्रोग्रामों के असरात की अहमियत जाहिर होती है जिसमें मिशन परिवार विकास भी शामिल है जायजे में खवातीन की डिजिटल शमूलियत और माली तफवीज इख्तियारात के मैदान में लगातार पेशरफ भी जाहिर की गई है یہ بھی کہا گیا ہے کہ جن خواتین نے کبھی نہ کبھی انٹرنیٹ استعمال کیا ہے ان کی تعداد تقریباً 2 گنا ہو گئی ہے پہلے یہ 33.3% تھی جبکہ اب یہ تعداد